0: के बाद ही लेते हैं और मैं आपकी अपनी अंजुम कुरैशी आपकी अपनी जबान बोलती हूँ और हमारे पर्सनल इंजरी लॉयर्स की टीम आपके क्लेम को प्रोफेशनली हैंडल करते हैं। और अगर अपने क्लेम के सिलसिले में आप हमारे लॉयर के साथ मीटिंग करना चाहते हैं तो हमारी कंसल्टेंसी बिल्कुल फ्री है। आज ही मुझे कॉल करें, आपके कार एक्सीडेंट केस में आपका इन्फॉर्मेशन लेना आपका हक है। 416-570-0157
1: न्यूज के हिमतावन देते हैं आईकॉन इवेंट स्पेस 6887 डिक्सी रोड मिसागा डिक्सी डेरी के इंटरसेक्शन 3 खूबसूरत हाल 1200 तक अफराद की गुंजाइश एम्पल पार्किंग अपने खुशी के लम्हात को यादगार बनाइए आईकॉन इवेंट स्पेस के साथ। मजीद मालूमात के लिए कॉल कीजिए 4374252500 इट्स 4374252500 आईकॉन इवेंट स्पेस।
2: न्यूज के लिए हिमदावत दिया है टीम भट्टी रियल स्टेट। फॉर ऑल योर रियल स्टेट नीड्स कॉल तलहा भट्टी 6472957861 6472957861।
3: बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलाम वालेकुम। ये रेडियो पाकिस्तान टोरंटो है। अब आप जुबैरुद्दीन से खबरें सुनिए। अमरीका और कतर की कोशिशों से इसराइल और हिजबुल्ला का जंगमंदी पर इत्तेफाक होने के बावजूद जुनूबी लेबनान में ड्रोन हमले के नतीजे में 2 अफराद जान बहक हो गए। जंगबंदी से पहले इसराइल की जानिब से जुनूबी लेबनान पर हमलों में कम से कम 47 अफराद हलाक और मुतादिद जख्मी हो गए थे। इसराइली फौज के मुताबिक गुज़श्ता रोज उनके एक अफसर समेत 4 इसराइली फौजी भी मारे गए थे। इसराइली वज़ीर-ए-आज़म बिन्यामिन नेतन्याहू ने जुनूबी लेबनान में हिजबुल्ला के हमले में 4 इसराइली फौजियों की हलाकत के बाद फौज को भरपूर जवाबी हमले करने का हुक्म दिया था। अमरीकी सदर डोनाल्ड ट्रंप ने इसराइली हमलों पर तनकीद करते हुए कहा कि नेतन्याहू से अच्छा ताल्लुक है लेकिन उन्हें काबू में रखना होता है। उनका कहना था कि उम्मीद है कि वो इसराइल को हमलों से रोक लेंगे, जबकि अमरीका ना होता तो इसराइल का सफाया हो चुका होता। उन्होंने कहा कि मैंने इसराइली क़यादत से कहा है कि हर वक्त ताकत का इस्तेमाल अच्छा नहीं होता, कभी कभी आपको पुरसकून होना पड़ता है और दिमाग से काम लेना चाहिए। वाज़ेह है कि अमरीका और ईरान के दरमियान आज स्विट्ज़रलैंड में होने वाले मुज़ाकरात मनसूख हो गए हैं। उधर ईरानी वजारत खारजे के ज़राए के मुताबिक चीफ मुज़ाकरात कार बाकर कालिबाफ और वज़ीर खारजा अब्बास अराकची स्विट्ज़रलैंड रवानगी के लिए मुकम्मल तौर पर तैयार थे, ताहम इसराइली जारियत जारी रहने की वजह से ईरानी वफ्त का दौरा आखिरी लम्हात में मुलतवी कर दिया गया। इससे पहले अमरीकी नायब सदर जेडी वेंस ने भी स्विट्ज़रलैंड रवानगी मौखर कर दी थी। दूसरी जानिब इसराइली वजीर आजम नेतन्याहू इस वक्त 2 मुखालिफ दबाव का सामना कर रहे हैं। इसराइल के सख्तगीर हल्के हिजबुल्ला के खिलाफ बड़े पैमाने पर कार्रवाई चाहते हैं, जबकि डोनाल्ड ट्रंप इंतजामिया जंग के फैलाव को रोकना और ईरान के साथ सिफारती अमल को जारी रखना चाहती है। उधर लेबनान के जुनूब में 4 इसराइली फौजियों की हलाकत के बाद इसराइली कौमी सलामती के वजीर इतमान बिन गोयर ने कहा कि पूरे लेबनान को जल जाना चाहिए। एक पोस्ट में उन्होंने लिखा कि एक इसराइली माँ के हर आंसू के बदले 1000 लेबनानी माओं को रोना चाहिए। एक और इंतहा पसंद वजीर बेजलिल समुत्रेच ने भी लेबनान पर शदीद हमलों का मुतालबा करते हुए कहा कि अब आग की जुबान में बात करने का वक्त आ गया है। उधर ईरान का कहना है कि मुफाहमती याददाश्त में तय करदा वादों की किसी भी खिलाफ वर्जी की जिम्मेदारी अमरीका पर आयद होगी। ईरानी पार्लियामेंट के स्पीकर बाकर कालिबाफ ने खबरदार किया और कहा कि अगर इसराइल ने जंगबंदी माहिदे की खिलाफ वर्जी की तो तबाहकुन जवाब देने में जरा भी नहीं हिचकिचाएंगे। उनका कहना था कि ईरान पहले भी अपनी ताकत का मुजाहरा कर चुका है और अगर मुखालिफ फरीक ने दोबारा वही रास्ता इख्तियार किया तो उसे पहले से ज्यादा सख्त जवाब का सामना करना पड़ेगा। हुकूमत और पाकिस्तान तहरीक इंसाफ के दरमियान रबते एक बार फिर बहाल हो गए हैं, जिसमें NFC अवार्ड, फाटा, बजट और दीगर उमूर पर तफसीली तबादला ख्याल किया गया। वजीर आजम की हिदायत पर वजीर खजाना मोहम्मद औरंगजेब और अपोजिशन वफ्द के दरमियान मुलाकात हुई। बाद में असद कैसर ने बताया कि सियासी मामलात पर बाज़ाब्ता गुफ्तगु नहीं हुई, ताहम पाकिस्तान तहरीक इंसाफ मीसाक जमहूरियत के लिए तैयार है क्योंकि मुल्क जमहूरियत और कौमी इदारे सबके मुश्तरक हैं। दूसरी जानिब राना सनाउल्ला ने इंकशाफ किया है कि हुकूमत ने पाकिस्तान तहरीक इंसाफ को सियासी मुजाकरात की बाज़ाब्ता पेशकश की है, जिस पर PTI ने मुस्बत जवाब दिया है। उधर खैबर पख्तूनख्वा के वजीर आला सोहेल आफरीदी ने माली साल 2026-27 का 2122 अरब रुपए का बजट पेश कर दिया। جس میں 48 ارب روپے خسارے کا تخمینہ لگایا گیا ہے۔ بجٹ میں ملازمین کی تنخواہوں اور پینشن میں 7% اضافہ اور کم از کم تنخواہ 45,000 روپے کرنے کی تجویز دی گئی ہے۔ دوسری جانب وزیر اعلیٰ خیبر پختونخوا سہیل آفریدی نے کہا ہے کہ جب تک عمران خان سے ملنے نہیں دیا جاتا کوئی ڈرافٹ سائن نہیں کریں گے اور وفاق کو کوئی گرانٹ جاری نہیں ہوگی۔ ادھر الیکشن کمیشن نے گلگت بلتستان میں 24 میں سے 21 حلقوں کے سرکاری نتائج کا نوٹیفیکیشن جاری کر دیا ہے، جبکہ 3 اراکین کے نتائج سپریم اپیلیٹ کورٹ کے احکامات کی روشنی میں روک دیے گئے۔ نوٹیفیکیشن کے مطابق پیپلز پارٹی نے 9، مسلم لیگ نون 6، استحکام پاکستان پارٹی نے 4، ایم ڈبلیو ایم 1 اور آزاد امیدوار 1 نشست پر کامیاب ہوا ہے۔ الیکشن کمیشن نے خواتین اور ٹیکنوکریٹ کے مخصوص 9 نشستوں میں سے پیپلز پارٹی کو 4، نون لیگ کو 3 اور استحکام پاکستان پارٹی کو 2 نشستیں دی ہیں۔ ادھر آزاد کشمیر کی حکومت نے کل عدم قرار دی گئی جموں و کشمیر جوائنٹ عوامی ایکشن کمیٹی کے 150 سے زائد رہنماؤں اور اہم کارکنوں کے نام انسداد دہشت گردی ایکٹ کی دفعہ 4 میں ڈال دیے ہیں، جسے 4th شیڈیول بھی کہا جاتا ہے۔ دوسری جانب جوائنٹ عوامی ایکشن کمیٹی کے کال پر احتجاج جمعے کو 11ویں روز میں داخل ہو گیا ہے اور ہزاروں کارکنان راولہ کوٹ کے علاقوں دریک عیدگاہ اور آزاد پتن کے قریب موجود ہیں۔ ادھر حکومت نے پیٹرول کی قیمت میں 74 روپے اور ڈیزل کی قیمت میں 67 روپے کی کمی کر دی ہے۔ فٹ بال ورلڈ کپ میں گزشتہ رات کینیڈا نے قطر کو 6-0 کے بڑے مارجن سے ہرا دیا۔ یہ ورلڈ کپ کی تاریخ میں کینیڈا کی پہلی فتح تھی۔ اور آخر میں یہ خبر کہ کل جی ٹی اے میں گیس کی قیمت میں 4 سینٹ فی لیٹر اضافہ ہو جانے کا امکان ہے۔ اس کے ساتھ ہی اب تک کی خبریں ختم ہوئیں، اجازت دیجیے، اللہ حافظ۔
1: خبریں زبردین صاحب کے لیے پیش کیا کرتے ہیں اسٹوڈیوز میں رابطے کے نمبر 4165930003۔ آج یو ایس اے نے آسٹریلیا کو 2-0 سے ہرایا ہے اور موراکو نے اسکاٹ لینڈ کو 1-0 سے ہرایا ہے۔ ابھی میچ جو باقی ہیں 8:30 بجے اور رات 11 بجے برازیل کا میچ ہیٹی سے ہوگا اور پیراگوئے کا میچ ترکی سے ہوگا، یہ آج کے 2 میچ ہیں۔ اچھا، خبروں میں بھی آپ نے سنا صدر ٹرمپ نے کہا ہے کہ اگر وہ نہ ہوتے تو آسٹریلیا کا صفایا ہو چکا ہوتا۔ یہ ایک انٹرویو دے رہے تھے، ان کا اسرائیلی وزیراعظم نیتن یاہو کے ساتھ تعلق اچھا ہے لیکن انہیں تھوڑا قابو میں رکھنا ہوتا ہے، اسرائیل کو لبنان پر حملوں سے روکیں گے، اسرائیل وہی کرتا ہے جو وہ کہتے ہیں۔ امریکہ نے ایران سے معاہدہ مایوسی میں نہیں کیا بلکہ ایران نے ایسا کیا ہے، ایران مکمل طور پر ختم ہو چکا ہے، اتنی دفعہ یہ کہہ چکے ہیں لیکن اس کے باوجود بھی انہوں نے بہت دفعہ دھمکی بھی دی ہے ٹرمپ صاحب نے، لیکن بات اس طرح سے بنی نہیں جس طرح یہ چاہ رہے تھے۔ انہوں نے یہ بھی کہا کہ اب 60 دن کا وقت پورا کریں گے، ایران کو کوئی رقم 1 پیسہ بھی نہیں ملے گا۔ جنگ نے ایران کو کمزور کر دیا ہے، ایران کے پاس نہ فضائیہ ہے، نہ بحریہ، نہ 13 شکن آلات، نہ ریڈار، نہ ہی عملی طور پر کوئی اور چیز باقی ہے۔ اس کے باوجود ڈیموکریٹس کہتے ہیں کہ ایران 4 ماہ قبل کے مقابلے میں بہتر حالت میں ہے۔ ڈیموکریٹس کتنے بیوقوف ہو سکتے ہیں، لیکن ڈرون تو وہ بھیجتے رہے ہیں، میزائل بھی فائر کرتے رہے ہیں، ابھی بھی شاید ان کے پاس کافی میزائل باقی ہیں۔ سوئٹزرلینڈ میں ملاقات جو آج ہونی تھی منسوخ ہو گئے ہیں۔ سوئس وزارت خارجہ کی جانب سے جاری کردہ بیان کے مطابق برگن سٹاک میں امریکہ اور ایران کے درمیان طے شدہ مذاکرات اب نہیں ہوں گے، اور جب نائب صدر جی ڈی وینس نے اپنا رونگی موخر کی تھی اس کے بعد یہ بیان جو ہے وہ سامنے آیا ہے۔ دوسری جانب اسرائیلی وزیر اعظم نیتن یاہو اس وقت 2 مخالف دباؤ کا مقابلہ کر رہے ہیں، اسرائیل کے سخت گیر حلقے حزب اللہ کے خلاف بڑے پانے پر کارروائی چاہتے ہیں، جبکہ ڈونلڈ ٹرمپ انتظام جنگ کے پھیلاؤ کو روکنا اور ایران کے ساتھ سفارتی عمل کو جاری رکھنا چاہتی ہے۔ دیکھیے کون کامیاب ہوتا ہے۔ کمرشل بریک لیں گے اور اس کے بعد ہم چلیں گے گلوبل ٹریول ٹور، کامران رشید صاحب سے کانٹیکٹ کرنے کی کوشش کریں گے۔ اسٹے ٹیون۔
4: بٹکڑاہی کی پکرنگ لوکیشن میں آپ کے لیے حلوہ پوری کا اسپیشل ناشتہ، ایسا ذائقہ جو آپ نے پہلے کبھی چکھا ہی نہ ہو۔ اس کے علاوہ بٹکڑاہی کی روایتی کڑاہی، گوٹ پائے، نہاری، کھوئے والے چنے، اسموکی کیما، بٹر اور سیسمی نان، لسی اور بے شمار آئٹمس۔ کیٹرنگ کے لیے سمال اور لارج ٹریز اویلیبل ہیں جس میں آپ کے پسند کی بے شمار ڈشز۔ ریسٹورینٹ کے ساتھ 150 لوگوں تک کی پارٹی کے لیے بینکوٹ ہال جس میں مہندی، برتھ ڈے، ویڈنگ، فیملی یا کارپوریٹ ایونٹس ارینج کیے جا سکتے ہیں۔ بکنگ کے لیے लिए अभी कॉल कर लें बटकराही 820 किंगस्टन रोड पिकरिंग 9058390002
5: सिर्फ मॉर्गेजेस दैट्स राजीव तलवार द मॉर्गेज सुपरस्टार मॉर्गेज रेजिडेंशियल लो या कमर्शियल फॉर कस्टमाइज्ड मॉर्गेज सॉल्यूशंस चूज राजीव तलवार मुश्किल से मुश्किल मॉर्गेज हो लास्ट मिनट डील हो या फिर क्रेडिट इश्यूज हो राजीव तलवार का वसी इल्म और तजुर्बा आपका काम आसान कर देगा तो याद रखिए मॉर्गेज उनसे मत लीजिए जो मॉर्गेज भी करते हैं बल्कि मॉर्गेज सिर्फ उनसे लीजिए जो मॉर्गेज ही करते हैं कॉल राजीव तलवार ऑफ लीडिंग एज मॉर्गेज एक्सपर्ट्स 9058191001 9058191001 लाइसेंस नंबर 12374
6: SSR ऑटो सर्विस 921 पेप एवेन्यू साउथ ईस्ट कॉर्नर ऑफ पेप एंड मार्टिमोर हर किस्म की गाड़ियों की जर्नल और इलेक्ट्रिकल रिपेयर के लिए तशरीफ लाइए ऑयल चेंज टायर चेंज लाइट रिपेयर ब्रेक्स सस्पेंशन मफलर सर्विस इंजन सर्विसेज इसके अलावा सेफ्टी इंस्पेक्शन 3D लेजर अलाइनमेंट के साथ साथ न्यू और यूज्ड टायर्स भी अवेलेबल हैं ड्राइव थ्रू मेंटेनेंस और नमाज की सहूलत भी मियां अशरफ साहब या नबील अशरफ साहब से राब्ता कीजिए 416-466-8782 416-466-8782 टोरंटो में 23 साल से 24/7 खुलने वाली वाहिद शॉप SSR ऑटो सर्विस 921 पे पे
7: आवर लोन एंड क्रेडिट कार्ड बिल्स कीप पाइलिंग अप वी हैव नो मनी टू पे देम विद आवर लिमिटेड इनकम
8: आई एम अफ्रेड वी आर गोइंग टू गो बैंकक्रॉप एंड लूज आवर हाउस बिजनेस एंड ऑल एसेट्स इज दिस व्हाई वी इमिग्रेटेड टू कनाडा